0: تو آواز کا سفر دل سے دل تک.
1: विशाल त्रिवेदी, वही जाना पहचाना नाम. लाइफ इंश्योरेंस पोर्टफोलियो स्पेशलिस्ट. अब विशाल से ही लीजिए गारंटीड कैश वैल्यू लाइफ इंश्योरेंस, मॉर्गेज इंश्योरेंस, क्रिटिकल इलनेस इंश्योरेंस, इनकम रिप्लेसमेंट इंश्योरेंस, सुपर वीजा इंश्योरेंस, ट्रैवल इंश्योरेंस, विजिटर्स टू कनाडा इंश्योरेंस. कंपेयर विद विशाल एंड गेट द बेस्ट पॉसिबल डिस्काउंट्स ऑन विजिटर्स एंड सुपर वीजा इंश्योरेंस. कॉल विशाल त्रिवेदी एट 6477679852. दैट्स 6477679852. विशाल त्रिवेदी.
2: कनाडा में आए हर खानदान का ख्वाब होता है कि उनका एक अपना प्यारा सा घर हो या कारोबार हो, लेकिन मॉर्गेज के बढ़ते रेट्स और घरों की बढ़ती कीमतें अगर आपके ख्वाब को पूरा नहीं होने दे रही तो रॉयल फाइनेंशियल ग्रुप के शिराज हुसैन से राब्ता कीजिए. शिराज हुसैन और उनकी टीम 100 से ज्यादा लेंडर्स के साथ काम करते हैं. इनकी इंतहाई प्रोफेशनल टीम अपनी सर्विसेज में एक्सपर्ट हैं. मॉर्गेज चाहे घर की हो या कमर्शियल, इंडस्ट्रियल, प्राइवेट, या आपको चाहिए इक्विटी लाइन ऑफ लोन, पर्सनल लोन या बिजनेस लोन, 100% गारंटीड अप्रूवल. कॉल शिराज हुसैन 6472714147. लोग तो मॉर्गेज का वादा करते हैं लेकिन हम आपसे किया हुआ वादा पूरा करते हैं. कॉल शिराज हुसैन 6472714147.
3: जनाब, राहत बेकर्स की छठी लोकेशन का इस फ्राइडे इफ्ताह हो रहा है और नियाग्रा फॉल्स में 64967 क्लिफ्टन हिल नियाग्रा फॉल में इस फ्राइडे राहत बेकर्स की छठी लोकेशन का इफ्ताह हो रहा है. तो जो लोग नियाग्रा में रहते हैं या जाते हैं तो अब राहत बेकर से आप स्वीट्स भी ले सकते हैं और ज़बरदस्त किस्म के स्नैक्स भी आप वहाँ ट्राई कर सकते हैं.
4: डॉक्टर फयाज अहमद कुरैशी एंड एसोसिएट्स, अब मिसिसागा के बाद स्कारब्रो में 2155 लॉरेंस एवेन्यू ईस्ट, लॉरेंस और ब्रिजमाउंट का इंटरसेक्शन, 416-757-9999. दांतों की कोई भी बीमारी हो आप एतमाद के साथ डॉक्टर फयाज अहमद कुरैशी और उनकी तजुर्बाकार टीम की प्रोफेशनल सर्विसेज का फायदा उठाइए. तमाम इंश्योरेंस प्लान एक्सेप्ट करते हैं. इंश्योरेंस ना रखने वालों के लिए स्पेशल डिस्काउंट. रूट कैनाल ट्रीटमेंट और री ट्रीटमेंट के स्पेशलिस्ट हैं. मिसिसागा लोकेशन 1110 ब्लूर स्ट्रीट ईस्ट, ब्लूर और डिक्सी के इंटरसेक्शन, 905-232-567. SSR Auto Service, 921 Pape Avenue, Southeast Corner of Pape and Martimore. हर किस्म की गाड़ियों की जर्नल और इलेक्ट्रिकल रिपेयर के लिए तशरीफ लाइए. ऑयल चेंज, टायर चेंज, लाइट रिपेयर, ब्रेक्स, सस्पेंशन, मफलर सर्विस, इंजन सर्विसेज, इसके अलावा सेफ्टी इंस्पेक्शन, 3D लेजर अलाइनमेंट के साथ साथ न्यू और यूज टायर्स भी अवेलेबल हैं. ड्राइव थ्रू मेंटेनेंस और नमाज की सहूलत भी. मियां अशरफ साहब या नबील अशरफ साहब से राब्ता कीजिए 416-466-8782. टोरंटो में 23 साल से 24/7 खुलने वाली वाहिद शॉप SSR ऑटो सर्विस, 921 पेप एवेन्यू.
5: अलकरम ज्वेलर्स, अगर आपको दुबई और मिडिल ईस्ट जैसे जेवरात की तलाश है तो अब आपको दूर जाने की बिल्कुल जरूरत नहीं. आज ही हमारे मिसिसागा रिजवे के स्टोर पर तशरीफ लाइए. अलकरम ज्वेलर्स, जहां आपको मिलेंगे सोने के बेहतरीन कंगन, कड़े, झुमके, हार और सोने के बेहतरीन सेट्स. शादी हो या मेहंदी या कोई भी फंक्शन, आपकी पसंद के तमाम जेवरात आपको हमारे स्टोर पर मौजूद मिलेंगे. आज ही विजिट कीजिए अलकरम ज्वेलर्स, 3465 प्लैटिनम ड्राइव, यूनिट 99, मिसिसागा. 9058280009. It's 905-828-0009. Your login ho alkaramjewelers.ca. Alkaram Jewelers, farmaish aapki, guarantee hamari.
6: बारबेक्यू टुनाइट की दूसरी लोकेशन 5165 डिक्सी रोड, डिक्सी और एमको का इंटरसेक्शन मिसिसागा में. 200 से ज्यादा लोगों की गुंजाइश, बड़ी पार्टीज भी आप अरेंज कर सकते हैं. बारबेक्यू आइटम्स, बिहारी कबाब, सीख कबाब, कड़ाही, बिरयानी, ताजा नान और बेशुमार डिशेस. जायका वही और खूबसूरत सेकंड लोकेशन. पार्टीज की बुकिंग या मालूमात के लिए कॉल कीजिए 9052829868. बारबेक्यू टुनाइट की सेकंड लोकेशन 5165 डिक्सी रोड, डिक्सी और एमको का इंटरसेक्शन मिसिसागा में, 905-282-9866.
7: Sunshine Radio proudly present the Grand Eid Bazaar on May 22nd, 23rd at Palacio Event Center, 34107 Court, Mississauga. May 24th, 25th and 26th at Icon Event Space, 6887 Dixie Road, Mississauga. No tickets, free parking. Enjoy the shopping player, clothing, jewelry, mehndi, chudiyan, food, entertainment and much more. Call Shaheen Khan or Matanat Khan at 416-825-9275.
8: If you are involved in a car accident or a slip and fall, you can speak to a lawyer directly. Call Muhammad Alam, barrister at law and personal injury lawyer at Alam Law Office. No fee unless he wins your case. For free advice, call 416-625-2636. That's 416-625-2636.
3: چائے خانہ پاکستانی چائنیز کوزین ہے. رجوی پلازا میں آپ تشریف لے جائیے. 3920 گلنٹن ایونیو ویسٹ, یونٹ 30 ہے. پاکستان سے اور پی سی کے شیف ہیں. چائنیز بنانے کا ان کا خاص تجربہ ہے. آپ ایک بار ضرور تشریف لے جائیے گا. نو ایم ایس جی, نو فروزن میٹ اور کوئی پیکٹ مسالہ استعمال نہیں کرتے ہیں. اور ریڈیو پاکستان کا حوالہ دیں گے تو فار شور آپ کو ڈسکاؤنٹ بھی دیں گے. 905-514-7877. چائے خانہ پاکستانی چائنیز کوزین. روزانہ کوئی نئی ریسرچز آتی ہیں اور کسی میں کہا گیا 10,000 قدم چلیں, پھر کہا 8,500 قدم چلیں. اب نئی تحقیق آئی ہے دل کی بیماریوں کے خطرے کو نمایاں طور پر کم کرنے کے لیے. جو ابھی ورزش ہم لوگ کر رہے ہیں کہتے ہیں کافی نہیں ہے. لوگوں کو روزانہ 90 منٹ تک ورزش کرنے کی ترغیب دی جا سکتی ہے, یعنی 1.5 گھنٹہ. 150 منٹ معتدل ورزش کی ہدایت کی جاتی ہے, تاہم ہفتے میں کم از کم ہفتے میں 150 منٹس. برٹش جرنل آف اسپورٹس میڈیسن میں شاید چین کے محققین کی تحقیق کے مطابق زیادہ ورزش دل کے دورے, فالج و دل کی ناکامی کے خطرے کو کہیں زیادہ کم کرتی ہے. یہ تحقیق مکاؤ پولی ٹیکنک یونیورسٹی کے ماہرین نے کی ہے, جس میں 17,088 افراد کا ڈیٹا شامل ہے. اور شرکا کی جو ایوریج ایج تھی 57 ایئرس تھی, ان کی جسمانی سرگرمی کو کلائی پر لگے آلات سے ایک ہفتے تک مانیٹر کیا گیا. اس دوران ان کا وی او ٹو میکس بھی جانچا گیا, جو دل اور پھیپھڑوں کی صحت کا اہم پیمانہ ہوتا ہے. 8 سال کے فالو اپ میں 1233 افراد کو دل کی بیماریوں کا سامنا ہوا, جن میں 874 کینسر دل کی دھڑکن کی بے ترتیبی 874 کیسز سوری دل کی دھڑکن کی بے ترتیبی, 156 میں دل کے دورے, 111 دل کی ناکامی اور 92 جو ہے فالج کے واقعات اس میں شامل تھے. وہ افراد جو ہفتے میں 150 منٹ ورزش کرتے تھے, ان میں دل کی بیماری کا خطرہ 8 سے 9% کم تھا. تاہم جو افراد ہفتے میں 560 سے 610 منٹ ورزش کرتے رہے, ان میں یہ خطرہ 30% تک کم ہو گیا. تحقیق میں یہ بتایا گیا ہے کہ کم فٹنس رکھنے والے افراد کو زیادہ ورزش کرنی پڑتی ہے تاکہ وہی فائدہ حاصل کر سکیں جو فٹ افراد کم از کم وقت میں مل جاتا ہے. مشاہدتی یہ ہے تحقیق براہ راست ثابت تو نہیں کرتی کہ ورزش بیماریوں کے خطرے کو کم کرتی ہے, لیکن ماہرین کہتے ہیں کہ موجودہ 150 منٹ کی ہدایت مؤثر ہے, تاہم کچھ افراد کو زیادہ ورزش کی ضرورت ہو سکتی ہے. معتدل ورزش وہ ہے جس میں دل کی دھڑکن تیز ہو, سانسیں تیز ہوں, جسم گرم محسوس ہو, جبکہ شدید ورزش میں سانس اتنی تیز ہو جاتی ہے کہ چند الفاظ بولنے کے لیے بھی وقفہ لینا پڑتا ہے. اچھا موسم آنے والا ہے, آلموسٹ آ گیا ہے, کبھی کبھی تو بہت ہی اچھا مارننگ میں ہوتا ہے. مارننگ کی جو ایکسرسائز ہے آپ کی, یہ مارننگ کی جو واک ہے بڑی امپورٹنٹ ہے. آپ اگر صبح میں 40-45 منٹس جو ہیں تیز تیز چل لیتے ہیں تو میرے خیال میں آپ کی صحت کے لیے بھی اچھا ہے. اور یقیناً یہ جو ایک روٹین ہے, مطلب اوور 50 آپ کو زیادہ اپنا خیال رکھنا پڑتا ہے. اور اسی صورتحال میں کہ آپ چلتے پھرتے رہیں, اس کے لیے ایکسرسائز جو ہے بہت ہی ضروری ہے. 416-593-0003 ریڈیو پاکستان ٹورانٹو, CMR 101.3 FM میں آپ کا ہوسٹ اور دوست ارشد بھٹی ہوں.

0: Help is just one call away. No need to file bankruptcy. We can save your assets, stop collection calls and make one monthly interest-free installment for maximum debt relief. Call Aisha Munawwar, Debt Solutions Specialist and Insolvency Counselor with Rumanek & Company Limited, a company with licensed insolvency trustee. Call Aisha Munawwar at 416-428-2165. That's 416-428-2165.
1: Village Taste, 4141 Dixie Road, Unit 10 and 11, Mississauga. Dixie or Burnham Thorpe intersection. Authentic Pakistani cuisine in a very traditional setting. 50 se 60 items ka buffet jisme har dish shamil hai. Iske alawa aap takeout aur catering bhi karwa sakte hain. Village Taste mein maujood party hall jisme aap wedding, birthdays ya koi bhi corporate event arrange kar sakte hain. Open 7 days a week. For more information call Faisal Chatta 905-232-3663. It's 905-232-3663 Village Taste, 4141 Dixie Road, Mississauga.
2: The views expressed here during discussions, debates, and other programs are strictly that of the participants and not of the management of Radio Pakistan Toronto and CMR. Similarly, Radio Pakistan Toronto is not liable for any false, misleading messages from our advertisers. An advertiser is solely responsible for claims and litigation that may arise from airing of such ads.
1: प्रोग्राम का यह हिस्सा टीम भट्टी के ताबुन से पेश किया जा रहा है फॉर ऑल योर रियल एस्टेट नीड्स कॉल तलहा भट्टी 647-295-7861 647-295-7861
3: Radio Pakistan Toronto CMR 101.3 FM Studios has been off taking number 416-593-0003 Mila Zaman sabse senior journalist hain all the way from Pakistan hamare sath maujood hua karte hain khush aamdeed kahenge Mila sahab assalam alaikum حکومت نے ٹیکس ریونیو بڑھانے کے لیے آئی ایم ایف کی شرائط پر عمل درآمد تیز کر دیا ہے پیک شدہ دودھ آئرن اینڈ اسٹیل آئل گھی تیار کرنے والی رجسٹرڈ صنعتوں کی پیداوار کی الیکٹرانک نگرانی کا انہوں نے فیصلہ کیا ہے پہلے بھی انڈسٹری مالکان اس قانون کو رد کر دیا تھا اور تالا لگاؤ مہم بھی تحریک بھی شروع کرنے کا کہا تھا اس بار حکومت کیا ایسا مختلف کرے گی کہ سانپ بھی مر جائے اور لاٹھی بھی نہ ٹوٹے
4: جی دیکھیں یہ رجسٹرس تو انڈسٹری کی طرف سے جو ہے نا وہ نیچرل ہے اور کوئی بھی نہیں چاہتا کہ ان کے اوپر جو ہے نا وہ نظر رکھی جائے اور ایگزیکٹ پتہ چلے کہ کون جو ہے وہ کتنے اسٹاک کے ساتھ اور کتنے مال کے ساتھ جو ہے نا وہ کام کر رہا ہے
3: جی
4: بہرحال مطلب کہ یہ دیکھنا پڑے گا کہ پوری دنیا کے اندر جو ہے نا وہ کیا سسٹم ہوتا ہے آئی ایم ایف پوری دنیا کے اندر جو ہے نا وہ کام کرنے والا ادارہ ہے اور اگر انہوں نے یہ چیز جو ہے نا وہ تجویز کی ہے تو اس کا مطلب ہے کہ اس کی امپلیمنٹیشن اور جگہوں پر بھی اسی طریقے سے ہوتی ہے حکومتیں اسی طریقے سے جو ہے نا وہ واچ رکھتی ہیں اور اگر آپ نے کہیں سے ٹیکس کلیکشن کرنی ہے یہ جو ہے نا وہ بہت ضروری ہے کہ آپ کو پتا ہو اور اگر آپ کے جو انڈسٹری والے ہیں جن کا نام لیا گیا اس کے علاوہ اور انڈسٹری بھی ہے جو جن کا تعلق امپورٹ ایکسپورٹ کے ساتھ ہے وہاں پہ بھی حکومت جو ہے نا اس سسٹم کو امپلیمنٹ کرنا چاہتی ہے کہ وہاں پہ بھی سی سی ٹی وی کیمراز لگے ہوں پہلے تو حکومت کا یہ تھا کہ ایف بی آر کا ایک نمائندہ جو ہے وہ وہاں پہ بیٹھے گا لیکن اس کو انڈسٹری نے یہ کہہ کے مسترد کر دیا تھا مالکان نے جو ایپٹما ہے یا دوسری جو ان کی آرگنائزیشنز بنی ہوئی ہیں یہ ایک کرپشن کا نیا جو ہے نا وہ دروازہ کھلے گا اس سے اور اس میں تو کوئی شک نہیں ہے کہ یہ بات بالکل درست ہے لیکن آپ کا ریکارڈ جو ہے وہ ڈیجیٹلائز ہونا چاہیے آپ کی جو آڈٹ رپورٹ ہے وہ مطلب ایک سالانہ سامنے آنی چاہیے اور جو آپ کا اسٹاک ہے جہاں سے وہ نکل رہا ہے جہاں پروڈکشن ہو رہی ہے وہاں پہ اگر کیمرہ لگے ہوں اور ایف بی آر کے پاس اس کی ڈائریکٹ ایکسیس ہو تو اگر آپ کی کوئی دو نمبر ہی نہیں ہے اور آپ کا کوئی کام آپ جو ہے نا وہ نہیں کر رہے اور آپ بلکہ اس کی تو جو ہے نا وہ الٹا آپ کو ریبیٹ ملتی ہے جتنا زیادہ آپ ٹیکس جو ہے نا وہ ادا کرتے ہیں تو میرے خیال سے جو ہے نا اس میں حرج کوئی نہیں ہے اور آپ کو جو ہے نا وہ پہلے سے اندازہ ہونا چاہیے کہ اگر کوئی اس سسٹم کو جو ہے نا وہ ریجیکٹ کر رہا ہے اور اس کو جو ہے نا اس کی مخالفت کر رہا ہے تو اس کا مطلب ہے کہ دال میں کہیں نہ کہیں کچھ نہ کچھ کالا جو ہے نا وہ ضرور ہے
3: آلرائٹ سپریم جوڈیشل کونسل نے چیف جسٹس یحییٰ آفریدی کے خلاف 5 درخواستیں متفقہ طور پر خارج کر دی ہیں سپریم جوڈیشل کونسل نے تمام 5 شکایات کی تفصیلات بھی پبلک کر دی ہیں کیا چیف جسٹس کے خلاف شکایت میرٹ پر تھیں اور سپریم کونسل کو یہ اختیار ہے کہ وہ کسی شکایت کو سنے بغیر اور اس پر فیصلہ دیے بغیر اس کو خارج کر دے کیا اس کو جسٹس کہیں گے نہیں کہیں گے چیف جسٹس کو ایسا ریلیف لینا چاہیے تھا نہیں بعض اوقات تو وہ خیال میں درخواستیں میں نے دیکھیں سارے جو ابھی مطلب میں ابھی ہمارے پروگرام میں ذکر کیا تھا کسی نے کہا وہ جج تھے تو یہ ہو گیا کسی نے کہا کہ فلاں کو سزا تھی اس قسم کے تھے تو یہ اس دار اختیار میں بھی آتی ہیں کہ نہیں آتی ہیں اپلیکیشنز یا جو درخواستیں ہوتی ہیں خلاف شکایت جو ہوتی ہیں
4: जी देखें, शिकायत बहरहाल जो है ना वो शिकायत है, और शिकायत का अजाला इसी तरीके से हो सकता है कि आप उसको जस्टिफाई करें, आप उनको जो है ना उस पर फैसला दें कि नहीं जी वो डिसीजन जो है वो बिल्कुल ठीक था, और ये जैसे जया फरीदी नहीं, जया फरीदी की जगह कोई भी जज होता तो यही जो है ना वो फैसला जो है ना उसके ऊपर देता। तो मेरे ख्याल से इंसाफ का बोलबाला तो इसी सूरत में होता है कि अगर देखें सुप्रीम जुडिशियल काउंसिल ने भी इसी तरीके से शिकायत को नजरअंदाज ही करना है। और दूसरी बड़ी बात यह है कि देखें इंसाफ चाहे वो बात यह है ना यहाँ पे एक जज की हो रही है, लेकिन मैं तो समझता हूँ कि किसी भी जगह के ऊपर हमारे यहाँ पे सिस्टम क्या है कि आप एमएनए एमपीए बन जाते हैं और उसके बाद आपको पता लगता है कि आपके खिलाफ जो है ना मुकदमा दर्ज है और फिर आप जो है ना उसको भुगतते फिरते हैं और फिर आपको नाअहल कर दिया जाता है, फिर आपके ऊपर ज़िमनी इंतखाबात होते हैं और फिर दोबारा से जो है ना वो एमएनए एमपीए को सिलेक्ट किया जाता है। ये स्क्रूटनी पहले होनी चाहिए, आपको पता होना चाहिए। और ये जज के तौर पर भी जब आप हाईकोर्ट के अंदर थे, ये दो दरखास्तें इसमें से ऐसी हैं जो तब की हैं जब ये 2022 के अंदर पिशावर हाईकोर्ट के चीफ जस्ट पिशावर हाईकोर्ट के जज थे। तो अगर इतनी पुरानी जो है वो दरखास्तें जो है ना वो मौजूद हैं तो अब तक जो है ना उसके ऊपर जो है ना फैसला क्यों नहीं हुआ। एक शख्स जो है वो वहां से सुप्रीम कोर्ट में आया, सुप्रीम कोर्ट से एलिवेट होके चीफ जस्टिस जो है ना वो बन गया और उसके खिलाफ अभी भी शिकायत जो है ना वो मौजूद है। तो ये तो चीफ जस्टिस बनने से पहले ही जो है ना वो देखें एक एक शख्स के ऊपर एक दाग तो मौजूद है ना कि उसके खिलाफ जो है सुप्रीम जुडिशियल काउंसिल के अंदर जो है ना वो शिकायत तो मौजूद है मिसकंडक्ट की। तो वो पहले उनके ऊपर फैसला कर लें, पहले उनको खारिज, तब अगर खारिज ही करनी थी तो तब खारिज कर देते, पहले ही खारिज कर देते और फिर इनको जो है ना वो चीफ जस्टिस बनाते। ये थोड़ा सा जो है ना वो मायूब लगता है कि आप जब चीफ जस्टिस बन गए हैं तो फिर जारी बात आप चीफ जस्टिस के खिलाफ क्या आप ये फैसला देंगे कि जो है ना वो बिल्कुल जो है ना मतलब कि वो मिसकंडक्ट पाए गए हैं और अब हम उनको जो है ना बरतरफ करते हैं। तो फिर जारी बात है जब आप पावर पे होते हैं और ऐसी सीट के ऊपर बैठे होते हैं तब ये करना ज्यादा मुश्किल होता है। तो मेरे ख्याल से इस किस्म का जो एहतसाब है वो पहले ही हो जाना चाहिए।
3: और शेर अफसल मरवत ने गन्नापुर को बतौर वज़ीर-ए-आला बहाल करने के लिए आईनी अदालत में दरख्वास्त दायर कर दी है और के पी को हटाने की आईनी दरख्वास्त को चेयरमैन पीटीआई बैरिस्टर गौहर ने तो साजिश करार दे दी है। क्या मरवत साहब ने खुद से अपील दायर की इसके, या इसमें साबिक सीएम गन्नापुर साहब की रजामंदी शामिल है? वो तो कहते हैं मेरे इससे कोई ताल्लुक नहीं है।
4: ये अच्छी बात है कि उन्होंने जो है वजाहत कर दी है। मुझे लगता है शेर अफसर मरवत जो है सस्ती शोहरत के लिए जो है ना मतलब सब कुछ कर रहे हैं। पहले भी उन्होंने बहुत सारे इस तरह के स्टंट्स किए हैं, वो अपने आप को मजीद एक्सपोज कर रहे हैं। उनकी एक अच्छी शोहरत थी और पीटीआई के अंदर उनकी बड़ी कदर भी थी। शुरू शुरू में जब इमरान खान साहब गिरफ्तार हुए हैं उन्होंने पार्टी को बड़ा सहारा दिया, बड़े जल्दी जुलूस किए बड़े लोगों को, लेकिन एक वो कहीं ना कहीं मुझे लगता है कि अली अमीन गंडापुर और शेर अफसर मरवत दोनों ऐसे लोग हैं जो मतलब कहीं ना कहीं ना इन दोनों के अंदर ठीक है कि अभी उन्होंने वो रिजेक्ट तो कर दिया इसको, लेकिन हमने देखा है कि अली अमीन गंडापुर भी कोई मौका ऐसा हाथ से जाने नहीं देते जहाँ पे वो पीटीआई को और उनकी जो पॉलिसीज है उनको वो हिट कर सकते हैं और वो ना कर रहे हो। तो कहीं ना कहीं उनको ग्रज उनको भी है कि उनको जिस तरीके से
3: मतलब आपके ख्याल है हो सकता है अंदरूनी तौर पर जाहिर बजाहिर तो उन्होंने लातुल्की की, हो सकता है कि उनके पीछे कोई ना कोई उनके भी मोटिव हो सही। ठीक
4: हो भी, लेकिन मैं तो अलग अलग भी रख के देख रहा हूँ कि दोनों ने अलग अलग तौर पे भी जो है ना वो शेर अफसर मरवत ने भी अपने कहने की ग्रज रख लिया है कि पीटीआई का कोई मौका जो है ना वो हाथ से जाने नहीं देना और वो भी इस तरह का ये जो है ना वो कर रहे हैं। बाहर उनको देखना तो ये चाहिए कि दरखास्त में उन्होंने ये आईनी दरखास्त में ये मौका भी तैयार किया है कि जी एक सजा याफ्ता शख्स के कहने के ऊपर ये किया गया है, क्योंकि उसी सजा याफ्ता शख्स के कहने के ऊपर शेर अफजल मरवत कौमी असेंबली में ये बयान जो है ना वो दे चुके हैं कि इमरान खान साहब की सीट जो है ना वो अमानत है, जिस दिन कहेंगे मैं इस्तीफा देने के लिए तैयार
3: हूं। और जनाब वक्त हो चला है मगरिब की अजान का और उसके बाद एक दो क्वेश्चंस और हैं फिर आपकी लाइव कॉल लेंगे। स्टूडेंट्स में रब्ते के नंबर 416-593-0003 रेडियो पाकिस्तान टोरंटो सीएमआर 11.3 एफएम। आप सुन रहे हैं रेडियो पाकिस्तान टोरंटो एफएम 11.3। स्टूडियोज में रब्ते के नंबर 416-593-0003। टोरंटो और इसके गिरदनवाह में मगरिब की आज़ान का वक्त हो गया है। दूसरे इलाकों के रहने वाले अपने मकामी निज़ाम औक़ात के मुताबिक मगरिब की नमाज़ अदा करें। टोरंटो और इसके गिरदनवाह में आज़ान मगरिब।

0: न्यूज के लिए हिमदाम दिया है टीम भट्टी रियल स्टेट फॉर ऑल योर रियल स्टेट नीड्स कॉल तलहा भट्टी 6472957861 6472957861।
1: पेश खिदमत है आज की अहम खबरें। फील्ड मार्शल सैयद आसिम मुनीर जारी सालिसी कोशिशों के सिलसिले में तेहरान पहुंच गए हैं। अमरीकी वज़ीर ख़ारजा मार्को रूबियो का कहना है कि फील्ड मार्शल आसिम मुनीर से मुसलसल राबते में हैं और उम्मीद है कि ईरान से जल्द मुआहदा तय पा जाएगा। उनका कहना था कि आबनाए हुरमुज में टोल लेने का निज़ाम नाफिज हुआ तो अमरीका और ईरान के दरमियान सिफारती मुआहदा मुमकिन नहीं होगा। ईरानी वज़ीर ख़ारजा अब्बास अराग़ची ने कहा है कि अमरीका और ईरान के दरमियान जारी मुज़ाकरात में कुछ मुस्बत इशारे ज़रूर मिले हैं, ताहम ईरान के यूरेनियम ज़खायर और आबनाए हुरमुज के कंट्रोल जैसे अहम मामलात पर अब भी तातुल बरकरार है। अमरीका ने ईरान के साथ जारी कशीदगी और जंगी तैयारियों के बाइस ताइवान को $14 बिलियन के हथियारों की फरोख्त आर्जी तौर पर रोक दी। अमरीकी कौमी इंटेलिजेंस डायरेक्टर तुलसी गबार्ड ने ऐलान किया है कि वो 30 जून 2026 को अपने ओहदे से सुबुकदोश हो जाएंगी। इस्लामाबाद में मुनक़िद होने वाले नेशनल जर्नलिस्ट कन्वेंशन ने मुतालबा किया है कि सहाफ़ियों का इस्तेहसाल बंद किया जाए और पार्लियामेंट पीका समेत उन तमाम कवानीन पर नज़रसानी करे जो आईन के मुनाफी हैं। क्वेटा के करीब नामालूम मुसल्ह अफराद के हमले में 2 सरकारी अहलकार हलाक हो गए। शिद्दत पसंदों और सिक्योरिटी अहलकारों के दरमियान फायरिंग के नतीजे में 4 शिद्दत पसंद हलाक हुए। उधर ज़िला कल्लात से एयरपोर्ट सिक्योरिटी फोर्स के एक सीनियर अफसर समेत 2 अहलकारों को मुबैना तौर पर अगवा कर लिया गया। बलूचिस्तान के अजला ज़ियारत और चागी में नामालूम मुसल्ह अफराद के हमले के नतीजे में मुतअद्दिद गाड़ियां तबाह हो गईं, जबकि एक पुलिस ऑफिसर समेत 4 अफराद को अगवा कर लिया गया। और आज रात से गैस की कीमत में 4 सेंट फी लीटर कमी हो जाने का इम्कान। इन खबरों की तफसील आप सुन सकेंगे रात 8 बजे।
2: खास खास खबरें जबरदस्त आपके लिए पेश किया करते हैं। स्टूडियोज़ में रबते के नंबर 4165930003। गैलेक्सी इंटरनेट एक्सचेंज का आज का रेट है ₹200.30। डेबिट और ईमेल ट्रांसफ़र के थ्रू आप ट्रांसफर कर सकते हैं। पाकिस्तान के किसी भी बैंक में डायरेक्ट डिपॉजिट आप कर सकते हैं। वहाँ अकाउंट नहीं है, कैश बैंक ड्राफ्ट भी हासिल कर सकते हैं। घर बैठे 24 घंटे ऑनलाइन मनी ट्रांसफ़र कीजिए। gondarbrothers.com पर आप लॉग इन हो जाइए। आज का रेट है ₹200.30। कॉल कर लीजिए 9053060000 9053060000। आज प्रोग्राम का आगाज़ फ्राइडे के दिन इस्लामिक कदरों के प्रोग्राम रोशनी से किया करते हैं। अंजुम कुरैश साहब एक्सल केम के हवाले से गुफ्तगू करेंगी। मिडा फर्नीचर से पर मिडा साहब हमारे साथ होंगे। कामरान रशीद साहब हज पे गए हुए हैं। हम कोशिश करेंगे कि हमारा उनसे राबता हो जाए और हज के हवाले से जो भी वहाँ इस वक्त सूरत हाल है उस हवाले से उनसे अपडेट लें। कनेडियन इंग्लिश हेडलाइन 7:30 बजे, तफसीली खबरें 8 बजे, लाइव कॉल्स आपके लेंगे तकरीबन 8:30 बजे के करीब। और भी कुछ मौजूदात होंगे हमारी और आपकी बातें होंगी, लेकिन ये सब कुछ सुनने के लिए आपको हमारे साथ रहना है अब से 9 बजे तक। मैं आपका होस्ट दोस्त अरशद भट्टी हूँ। प्रोग्राम का आगाज़ करते हैं हम इस्लामी कदरों के प्रोग्राम रोशनी से।
3: बिस्मिल्लाहिर्रहमानिर्रहीम। इस्लामी कदरों के प्रोग्राम रोशनी में आज हम इस्लामी अहकामात और सुन्नत नबी सल्लल्लाहु अलैहि वाली वसल्लम के हवाले से सेहत के आदाब के हवाले से बात करेंगे। सेहत खुदा की अजीम नेमत भी है और अजीम अमानत भी। सेहत की कदर कीजिए और उसकी हिफाजत में कभी लापरवाही ना बरतिए। एक बार जब सेहत बिगड़ जाती है तो फिर बड़ी मुश्किल से बनती है। जिस तरह हकीर दीमक बड़े बड़े कुतुबखानों को चाट कर तबाह कर डालती है, इसी तरह सेहत के मामले में जरा सी लापरवाही जिंदगी को तबाह कर डालती है। सेहत के तकाजों से गफलत बरतना और उसकी हिफाजत में कोताही करना बेहिसी भी है और खुदा की नाशुक्री भी। इंसानी जिंदगी का असल जौहर अक्लो इखलाक और ईमान और शऊर है, और अक्लो इखलाक और ईमान और शऊर की सेहत का दारोमदार भी बड़ी हद तक जिस्मानी सेहत पर है। अक्लो दिमाग की नशोनुमा फजाइल इखलाक के तकाजे और दीनी फराइज को अदा करने के लिए जिस्मानी सेहत बुनियाद की हैसियत रखती है। कमज़ोर और मरीज जिस्म में अक्लो दिमाग भी कमज़ोर होते हैं और उनकी कारगुजारी भी नहायत ही हौसला शिकन, और जब जिंदगी उमंगों वलवलों और हौसलों से महरूम हो और इरादे कमज़ोर हों तो ऐसी बेरौनक जिंदगी जिस्म नातवां के लिए वबाल बन जाती है। हमेशा खुश खुर्रम हशाश पशाश और चाको चौबंद रहने की कोशिश करें। खुश इखलाकी खुशबाशी मुस्कुराहट और जिंदा दिली से जिंदगी को आरास्ता पुरकोशिश और सेहतमंद रखिए। غم، غصہ، رنج و فکر، حسد، جلن، بدخواہی، تنگ نظری، مردہ دلی اور دماغی الجھنوں سے دور رہیے۔ یہ اخلاقی بیماریاں اور ذہنی الجھنیں معدے کو بری طرح متاثر کرتی ہیں اور معدے کا فساد صحت کا بدترین دشمن ہے۔ آپ صلی اللہ علیہ وآلہ وسلم کا ارشاد ہے، سیدھے سادے رہو، میانہ رفیع اختیار کرو اور حشاش پشاش رہو۔ حضرت عبداللہ بن حارث رضی اللہ تعالیٰ عنہ کہتے ہیں کہ میں نے آپ صلی اللہ علیہ وآلہ وسلم سے زیادہ مسکرانے والا کوئی شخص نہیں دیکھا۔ آپ صلی اللہ علیہ وآلہ وسلم نے اپنی امت کو جو دعا سکھائی ہے اس کا بھی اہتمام کیجئے۔ ترجمہ: خدایا، میں اپنے کو تیری پناہ میں دیتا ہوں، پریشانی سے، غم سے، بے چارگی سے، سستی اور کاہلی سے، قرض کے بوجھ سے اور اس بات سے کہ لوگ مجھ کو دبا کر رکھیں۔ اپنے جسم پر برداشت سے زیادہ بوجھ نہ ڈالیے، جسمانی قوتوں کو ضائع نہ کیجیے۔ جسمانی قوتوں کا یہ حق ہے کہ ان کی حفاظت کی جائے اور ان کی برداشت کے مطابق اعتدال کے ساتھ کام لیا جائے۔ حضرت عائشہ رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ آپ صلی اللہ علیہ وآلہ وسلم کا ارشاد ہے، اتنا ہی عمل کرو جتنا کر سکنے کی تمہارے اندر طاقت ہے۔ آپ صلی اللہ علیہ وآلہ وسلم کا ارشاد ہے، خوشحالی میں میانہ روی کیا ہی خوب ہے، ناداری میں اعتدال کی روش کیا ہی بھلی ہے اور عبادت میں درمیانی روش کیا ہی بہتر ہے۔ کھانا ہمیشہ وقت پر کھائیے، پرخوری سے بچیے، کھانا بھوک لگنے پر ہی کھائیے اور جب کچھ بھوک باقی ہو تو اٹھ جائیے۔ کھانا ہمیشہ سادہ کھائیے، بغیر چھنے ہوئے آٹے کی روٹی کھائیے اور زیادہ گرم کھانا کھانے سے بھی پرہیز کیجیے۔ آپ صلی اللہ علیہ وآلہ وسلم بغیر چھنے آٹے کی روٹی پسند فرماتے، بہت زیادہ گرم کھانا جس میں بھاپ نکلتی ہو نہ کھاتے بلکہ ٹھنڈا ہونے کا انتظار کرتے۔ گرم کھانے کے بارے میں ارشاد فرماتے، گرم کھانے میں برکت نہیں ہوتی۔ آپ صلی اللہ علیہ وآلہ وسلم گوشت پسند فرماتے تھے۔ کھانا نہایت اطمینان و سکون کے ساتھ خوب چبا چبا کر کھائیے، غم، غصہ، رنج اور گھبراہٹ کی حالت میں کھانے سے پرہیز کیجیے۔ خوشی اور ذہنی سکون کی حالت میں اطمینان کے ساتھ جو کھانا کھایا جاتا ہے وہ جسم کو قوت پہنچاتا ہے اور رنج و فکر، گھبراہٹ میں جو کھانا نگلا جاتا ہے وہ معدے پر برا اثر ڈالتا ہے، اس سے جسم کو خاطر خواہ قوت نہیں مل پاتی۔ دسترخوان پر نہ تو بالکل خاموش، افسردہ اور غمزدہ ہو کر بیٹھیے اور نہ ہی حد سے بڑی ہوئی خوش طبعی کا مظاہرہ کیجئے کہ دسترخوان پر کہکہے بلند ہونے لگیں۔ کھانے کے دوران کہکہے لگانا بعض اوقات جان کے لیے خطرے کا باعث بھی بن جاتا ہے۔ آپ صلی اللہ علیہ وآلہ وسلم کے دسترخوان پر جب کوئی مہمان آتا تو آپ صلی اللہ علیہ وآلہ وسلم بار بار اس سے فرماتے جاتے، کھائیے اور کھائیے۔ جب مہمان خوب سیر ہو جاتا اور انکار کرنے لگتا تب آپ صلی اللہ علیہ وآلہ وسلم اصرار نہ کرتے۔ دوپہر کا کھانا کھانے کے بعد تھوڑی دیر کیلولہ کیجیے اور رات کا کھانا کھانے کے بعد تھوڑی دیر چہل قدمی کیجیے۔ کھانا کھانے کے فوراً بعد کوئی سخت قسم کا جسمانی یا دماغی کام ہرگز نہ کیجیے۔ عربی کا مشہور مقولہ ہے، دوپہر کا کھانا کھاؤ تو دراز ہو جاؤ، رات کا کھانا کھاؤ تو چہل قدمی کرو۔ صفائی اور پاکیزگی کا بھی بہت خیال رکھیے۔ آج کے پروگرام روشنی کے سلسلے کو یہیں ختم کرتے ہیں۔ انشاءاللہ اگلے ہفتے آپ کی خدمت میں پھر حاضر ہوں گے۔ پروگرام کے حوالے سے اپنی رائے دینا چاہیں تو آپ کال کر سکتے ہیں 416-593-0003۔ ریڈیو پاکستان ٹورانٹو سی ایم آر 101.3 ایف ایم، 24 گھنٹے ہمارے نشاط ریڈیو پاکستان ڈاٹ ایف ایم پہ سن سکتے ہیں۔ فیس بک ہمارا پیج ریڈیو پاکستان ٹورانٹو سے بھی لائک کیجیے۔ ٹون ان پہ ہمارا پروگرام اویلیبل ہے۔ فون کے ذریعے سننا چاہیں 647-506-0003 پہ کال کر کے پروگرام سن سکتے ہیں۔ ہمارا ٹیلی ویژن چینل ٹورانٹو 360 TV، تمام آئی ٹی وی باکسز، جادو بول زوم بس کے ساتھ ساتھ ایپل ٹی وی، امیزون فائر ٹی وی، روکو ٹی وی کے ساتھ ساتھ ٹوبر ایپ کے تھرو راجرز پہ بھی ہمارے نشاط دیکھ سکتے ہیں۔ ہماری ایپ بھی آپ فری ڈاؤن لوڈ کر سکتے ہیں، ایپ سے ٹائپ کیجیے ٹورانٹو 360 TV۔ اینڈرائڈ آئی فون دونوں کے لیے ہماری پاس فری ڈاؤن لوڈ کر سکتے ہیں۔ دو چینل ٹورانٹو 360 TV اور ٹورانٹو 360 انٹرنیٹ آپ دیکھ سکتے ہیں۔ ریڈیو پاکستان ٹورانٹو کی آن لائن نشاط بھی 24 گھنٹے ہماری ایپ تھرو آپ سن سکتے ہیں۔ آپ کا اپنا ٹیلی ویژن چینل ہے، دیکھا کیجیے، اپنا فیڈ بیک بھی ضرور دیا کیجیے۔ ریڈیو پاکستان ٹورانٹو کے نشاط جو سی ایم آر 101.3 ایف ایم پر ہم آپ کے لیے پیش کرتے ہیں، آپ ہمارے ٹی وی چینل ٹورانٹو 360 TV پہ لائیو دیکھ بھی سکتے ہیں۔ جی ہاں، آپ آئی پی ٹی ویز پہ دیکھیے، ایپ کے تھرو دیکھیے، ویب سائٹ پہ دیکھ لیجیے۔ آپ ٹورانٹو 360 TV ہماری ویب سائٹ ہے۔ آج دو گھنٹے کا پروگرام، پھر بعد میں ہم رپیٹ بھی کرتے ہیں مختلف اوقات میں، تو آپ ہمارا پروگرام سن بھی سکتے ہیں اور دیکھ بھی سکتے ہیں۔ ریئل اسٹیٹ کے حوالے سے ایک بہت زبردست لسٹنگ ہے، ایک ہیملٹن میں جو لوگ رینٹ کر رہے ہیں، 2000 اگر وہ رینٹ کر رہے ہیں تو یہ 3-bedroom 2-washroom کا کانڈو ہے اور اس میں 2 car parking ہیں۔ 379 اس کی پرائس ہے، ویری گڈ پرائس ہے اور
2: ظاہر ہے ایسی صورتحال میں کو بیچنے کے لیے. 3-bedroom 2-washroom اور ہیملٹن میں یہ کانڈو یونٹ ہے. اگر آپ دو کار پارکنگ کے ساتھ ہیں آپ انٹرسٹڈ ہوں تو مجھے آپ کال کر لیجیے, اپنا ای میل ایڈریس ٹیکس کر دیجیے, ڈیٹیل ساری میں آپ کو بھجوا دوں گا. 416-300-5600 416-300-5600 پہ کال کر لیجیے یا اپنا ای میل ایڈریس ٹیکس کر دیجیے. ہیملٹن میں 3-bedroom 2-washroom 2 parking کے ساتھ کانڈو 379 اس کی پرائس ہے. کمرشل بریک لیں گے, پروگرام میں واپس آتے ہیں. Stay tuned. You are listening to Radio Pakistan, Toronto.

0: फाइनेंशियल इंक के मोहम्मद सलमान।
1: मॉर्गेज हो तो वही जो आपके लिए हो सही,
0: मॉर्गेज वही जो आपके लिए सही।
2: कॉल मोहम्मद सलमान एट 437-237-8888। इट्स 437-237-8888। लाइसेंस नंबर 12458।
3: याद रखें, अगर आप किसी भी क्रिमिनल ऑफेंस में चार्ज हो गए हैं या आपको कोई भी फैमिली लॉ का मसला है, जैसे कि प्रॉपर्टी डिवीजन, स्पाउसल सपोर्ट, चाइल्ड कस्टडी एंड एक्सेस, या आपका कोई सिविल लिटिगेशन का मामला है, कम्युनिटी के जाने पहचाने और तजुर्बेकार लॉयर ताहिर मजीद से राब्ता कीजिए 6478384773। कानूनी मामलात के लिए उनसे राब्ता कीजिए जो कानून को मुकम्मल तौर पर जानते हैं। फॉर ऑल योर लीगल मैटर्स कॉल ताहिर मजीद 6478384773।
4: मीठा फर्नीचर होलसेल गैलरी। अगर आप ब्रांड न्यू पायदार और लेटेस्ट डिजाइन के फर्नीचर की तलाश में हैं, तो मीठा फर्नीचर आपकी तमाम जरूरियात को पूरा करता है। बेहतरीन क्वालिटी और प्राइस की गारंटी। मिसिसागा, ब्रामटन, स्कारब्रो और कैम्ब्रिज की चारों लोकेशंस पर ब्रांडेड ट्रेडिशनल और हाई एंड फर्नीचर की बेहतरीन वैरायटी। फ्लोर मॉडल्स पर स्पेशल डिस्काउंट। दूसरे स्टोर से 10-30% तक डिस्काउंट मॉडल नंबर की गारंटी के साथ। चारों लोकेशंस के लिए एक ही नंबर 4169012810। इट्स 4169012810। ये लॉग इन हो mithafurniture.com। हर हफ्ते स्पेशल डील्स का फायदा उठाइए। मिठा फर्नीचर, हर तरह का फर्नीचर होलसेल प्राइस पर।
5: जी हाँ, आपको हर तरह का फर्नीचर होलसेल प्राइस पे लेना है तो मीठा फर्नीचर की किसी भी लोकेशन पर तशरीफ ले जाइए। मिसागा लोकेशन के 3050 वेगा बुलेवार्ड, ब्रैम्पटन लोकेशन 295 क्वीन स्ट्रीट ईस्ट, कैनेडी की लोकेशन 1319 कैनेडी रोड स्कारब्रो, स्कारब्रो की लोकेशन और 35 बुश रोड कैम्ब्रिज, और लंदन ओंटेरियो की लोकेशन जो है एंड ऑफ दिस मंथ उसका इफ्ताह हो रहा है, और फिर ग्रैंड ओपनिंग ये होल को लंदन ओंटेरियो की होगी। लेकिन तमाम लोकेशन पर आपको वही डिस्काउंट और वही स्पेशल सेल मिलेगी। 10-30% फॉर श्योर डिस्काउंट आपको मिलेगा, और जब ग्रैंड ओपनिंग है तो उस पर तो और ज़्यादा डिस्काउंट मिलेगा। और फर्नीचर कमाल का है इनका, एक तो लेटेस्ट है, ड्यूरेबल है, और सबसे इंपॉर्टेंट बात है प्राइसिंग इनकी अनबिलीवेबल है। क्यों है? क्योंकि डायरेक्ट इंपोर्ट करते हैं, रेगुलरली इनके वहाँ से कंटेनर्स आ रहे होते हैं, इसलिए मार्जिन आपको भी देते हैं। तो अगर आप फर्नीचर की तलाश में हैं तो अभी रब्ता कर लीजिए, इस ग्रैंड ओपनिंग का फ़ायदा उठा लीजिए। अभी आप कम अज़ कम लॉक कर लीजिए वो प्राइसेस ताकि बाद में आपके काम आ सके। 4169012810। तमाम लोकेशन के नंबर है, mithafurniture.com इनकी वेबसाइट है। पवन मेरा सब हमारे साथ मौजूद हैं, खुश आमदीद कहेंगे। मेरा साहब, वेलकम यू इन वेरी पाकिस्तान टोरंटो।
6: थैंक यू वेरी जी। एक नंबर लिखा है आपने, रेडियो सुनने वाले सभी बहन भाइयों को मेरी गुड इवनिंग, नमस्कार, आदाब, सत श्री अकाल। मिडा फर्नीचर आपकी सेवा में हाजिर। चार लोकेशन है हमारी, सॉरी पांच लोकेशन,
5: पांचवी लोकेशन
6: जी जी। आज से आप, अगर मैं आपको, जितने मेरे बहन भाई सुन रहे हैं जो उम्र से बड़े हैं उनका, तो उनको नमन करना चाहूंगा, और जो छोटे हैं उनका मैं स्नेह, उनका प्यार लेना चाहूंगा। एक जब नंबर है, जो नंबर रोज भट्टी साहब बताते हैं 4169012810, मैं लंदन से ही बात कर रहा हूँ। नंबर 5 दबाएंगे तो लंदन लोकेशन के लिए, जैसे आप 1 2 3 4 दबाते हैं, 5 नंबर लंदन, आप हमें अपना आशीर्वाद दे सकते हैं, अपनी गुड विशेस कर सकते हैं। आपके कोई बहन भाई इधर रहते हैं तो उनको तो डील दे ही रहे हैं। जैसे भट्टी साहब खुद आप बता रहे थे कि चेन वाइड जो ये सेल होगी, होगी चेन वाइड चारों लोकेशन पे, फ्री गिफ्ट भी। कल वेबसाइट पे, कल या शाम तक आपके दो दिनों में वेबसाइट पे गिफ्ट के भी आपको आइटम नंबर दे रहे हैं। मैं बता तो रहा हूँ, एशले की हमने 3 रग जो है 5x8 की रग, जो एशले की 249 से लेके 300 तक की होती है, तो आपको तीनों में से एक चूज करनी है जिसको रग गिफ्ट कर रहे हैं। उसी तरह एशले की जो वॉल आर्ट होती है, जो बड़ी 5 फुट लंबी बड़ी पिक्चर जो होती है, वो भी उनकी 200-300 डॉलर तक की होती है। हम मॉडल नंबर बता के दे रहे हैं, मतलब बोलने में नहीं, बोल रहे भी 300 की आपको फ्री दे रहे हैं, मॉडल आप चेक भी कर सकते हैं। तो वॉल आर्ट एक फ्री दे रहे हैं, हमने थोड़ा रखा है प्यार कर रखा है कि अगर आप 500 तक का कुछ परचेज कर रहे हैं तो ये गिफ्ट है, और 500 तक आपको वो जो प्रोटेक्टर होता है, मैट्रिक्स प्रोटेक्टर, तो खास तौर पे जो स्कारब्रो में मेरे बहन भाई रहते हैं जिसमें बग्स प्रोटेक्टर भी है, बग्स भी नहीं जा सकते, चारों तरफ से कवर हो जाता है। प्रोटेक्टर कुछ आते हैं आधी मैट्रिक्स कवर करते हैं ताकि आप ऊपर ऊपर से कवर हो, आपको चारों तरफ से गिफ्ट से बंद हो जाएगा। 149 का आई थिंक अमेजोन पे लगा हुआ, तो वो वाली वैल्यू के गिफ्ट आपको देने जा रहे हैं। गिफ्ट आप मांग नहीं रहे, हम अपनी ग्रैंड ओपनिंग की खुशी में आपसे रिश्ता बनाने के लिए, यू अंडरस्टैंड आई एम ट्राइंग टू, वो आपको देना चाह रहे हैं। जो गिफ्ट तो कोई मांगता थोड़ी अपना बहन भाई, हम दे रहे हैं अपने दिल से, तो आपकी दुआएं चाहते हैं, आपका वैल्यूएबल बिजनेस चाहते हैं, आपका साथ चाहते हैं। और जैसे भट्टी साहब आप बताते हैं, हमारा फर्नीचर टोटल آپ ایز اے کسٹمر ٹرائی کریں, آپ ٹرائی کر لیں پہلے, ماڈل ٹو ماڈل کمپیئر کریں گے تو ہماری پرائز سستی پائیں گے. ہم نے ڈیل سپلائر سے بھی لیتے ہیں, جیسے سیکشنل کی میں بات کروں, کینیڈین میڈ سیکشنل ہے, ہمارا ٹیگ 1699 کا لگا ہوا ہے, ہم $5,000 جیسے بہن بھائی والا مان بھی کر لیتے ہیں, ہم 1500-1550 سے کم نہیں دیتے. وہی سیکشنل آپ کو گرینڈ اوپننگ میں 1200 کا دے رہے ہیں. اچھا دوسری ڈیل جو ہے آپ کی دے رہے ہیں, وہ مطلب ہم نے صرف ریڈیو پہ بول رہے ہیں, فلائر پہ بھی نہیں ہے. بھٹی صاحب بہت سارے بہن بھائی لیدر کا صوفہ لیتے ہیں, لیدر دو طرح کا ہوتا ہے, ایک لیدر ہوتا ہے سٹنگ پوائنٹ لیدر اور پیچھے وائنل پی وی سی جیسے بولتے ہیں لگے ہوئے. جو میں آپ کو ڈیل بولنے جا رہا ہوں وہ آل اوور لیدر, مطلب پیچھے آگے ایک ہی لیدر لگا ہوا ہے. اور جب آپ آئیں گے میں آپ کو کمپنی نام بتاؤں گا, گوگل پہ آپ سرچ کریں گے 58 ایئرز کی کینیڈا کی ٹاپ موسٹ کمپنی کا وہ صوفہ بنا ہوا ہے, 7 کلر کی چوائس ہے اور صوفے کی پرائس ہے 1299. اگر آپ کو لگے کہ یہ $900 سستا ہے تب لینا. ہم نے 5 families پر سٹور, مطلب 25 families اس کا فائدہ اٹھا سکتی ہیں اس ڈیل کا. تو ہم نے مطلب کچھ ان سے رعایت مانگی, جیسے اسے لوزر ونر بھی کہہ رہے, ہائی اینڈ کسٹمر کو بدھ اپنا سٹور دکھانے کے لیے ہم نے یہ ڈیل آپ کے لیے لگائی ہے. اسی طرح ہم نے ایشلے کا کوئی ریکلائنر بھی لگائے ہیں, ایشلے کا کوئی ہم نے ایک مطلب سوفیز بہت سستے لگائے ہیں. تو فلائر میں چاہتا نہیں سارا میں آپ کو ڈسکلوز کروں, ابھی آ جائے گا آپ کے پاس, لیکن آپ آئیں گے اگر سٹور پہ آتے ہیں کل آئیں آ جائیں گے تو آپ کو وہ فلائر دکھا دیں گے. کیونکہ مجھے میرا دل نہیں مانتا کہ جو ڈیل میں آپ کو ایک ہفتے بعد اگر کسی کو دینے والا ہوں, وائی ناٹ ٹمارو, وائی ناٹ ٹوڈے, تو آپ کو وہ ڈیل دکھائی جائے گی اور دی جائے گی. تو آپ کا پیار ہمیں بہت ٹائم سے ملتا آ رہا ہے اور آگے بھی ملتا رہے گا. تو آپ آئیں مڈا فرنیچر, مڈا فرنیچر 416-901-2810, 416-901-2810. تھینک یو ویری مچ جی,
5: بہت شکریہ میرے صاحب. نیکسٹ سیگمنٹ میں آپ سے پھر بات کرتے ہیں. تھینک یو, بہت شکریہ.
6: تھینک یو جی.
5: نمبر نوٹ کریں 416-901-2810, 416-901-2810, midhafurniture.com ان کی ویب سائٹ ہے. ریڈیو پاکستان ٹورانٹو سی ایم آر 101.3 FM, ہمارے اسٹوڈیوز میں رابطے کے نمبر 416-593-0003. کل منسٹر شفقت علی جو صدر انٹرجی بورڈ کے اور آندریا کینجن جو ٹیرک وزیر برائے ریڈ ٹیپ ریڈکشن ہیں, وفاقی صوبائی علاقے وزراء کے پہلے ہسٹوریکل اجلاس ہی کہیں گے, اس کے مشترکہ انہوں نے میزبانی کی تھی. اور جو غیر ضروری رکاوٹیں ہیں, سرکاری پیچیدگیاں جو ہوتی ہیں ریڈ ٹیپ کے خاتمے کے جو ذمہ دار ہیں, اس حوالے سے انہوں نے ایک امپورٹنٹ یہ جو آپ کہہ لیجئے کہ ایک کانفرنس کہہ لیجئے, ایک میٹنگ تھی کینیڈا کی معیشت کو مضبوط بنانے کے مشترکہ مقصد کے تحت, وزراء نے ان انتظامی اور ضابطہ جاتی رکاوٹوں پر تبادلہ خیال کیا جو ترقی کی رفتار کو سست کر سکتی ہیں اور کاروباری اداروں کے لیے مقابلہ اور سرمایہ کاری کو مشکل بنا سکتی ہیں. انہوں نے اس مشترکہ اقدامات پر گفتگو کی جو مختلف حکومتیں غیر ضروری قواعد اور ضوابط کم کرنے اور طریقہ کار کو آسان بنانے کے لیے کر رہی ہیں, تاکہ قریباً شہریوں کو اور کاروبار جو لوگ کرتے ہیں ان کو بہتر معاملات جو ہے وہ فراہم کی جا سکے. وزراء نے اس مشترکہ عزم کا اعادہ کیا کہ حکومتوں کے نظام کو کینیڈین عوام کے لیے زیادہ تیز, مؤثر اور آسان بنایا جائے, جس کے لیے تقاضوں کو سادہ بنانا, ڈیجیٹل خدمات کو بہتر کرنا اور پالیسی اور قواعد و ضوابط کو جدید خطوط پر استوار کرنے پر زور دیا گیا. اے آئی ٹیکنالوجی اور اس کے علاوہ اس امکان پر تبادلہ خیال کیا گیا کہ جو آرٹیفیشیل انٹیلیجنس ہے اس میں جو رکاوٹیں ہیں اس کو کس طرح سے کم کر سکتے ہیں, کس طرح سے چیزوں کی رفتار کو بڑھا سکتے ہیں اور قواعد پر عمل درآمد بہتر جو ہیں وہ کس طرح سے کر سکتے ہیں. اور آئندہ اقدامات کے طور پر وزراء نے اس بات کی بھی حمایت کی کہ خدمات کی فراہمی میں تعاون کو بڑھایا جائے, تاکہ حکومتی تقاضے زیادہ واضح ان پر عمل کرنا آسان بنایا جا سکے. اور اس بات پر بھی اتفاق ہوا کہ وفاقی صوبائی اور علاقائی حکام کی جانب سے ایک جامع منصوبہ تیار ہونے کے بعد اس کے بعد خزاں 2026 میں دوبارہ ملاقات کی جائے, تاکہ پیش رفت کا جائزہ لیا جا سکے اور غیر ضروری رکاوٹوں کے خاتمے کی کوششوں کو مسلسل آگے بڑھایا جا سکے. یہ ریڈ ٹیپ والا معاملہ ہر دنیا میں ہر جگہ پہ ہیں اور بغیر کسی وجہ کے جو ہے وہ چیزیں ان مراحل سے ان کو گزرنا پڑتا ہے, تو اس کے خاتمے سے نہ صرف لوگوں کو, عام عوام کو بھی آسانی ملے گی, بلکہ اس کے ساتھ ساتھ کاروبار جو بزنسز ہیں ان کو بھی فائدہ ملے گا. تو منسٹر شفقت علی جو ہیں جو کہ ٹریڈی بورڈ کے صدر بھی ہیں, ان کی بھی اور گورنمنٹ آف کینیڈا کی بھی کوششیں ہیں, صوبائی اور علاقائی جو حکومتیں ہیں ان کے ساتھ مل کے ان چیزوں کو بہتر بنانے کی کوشش کی جا رہی ہے. 416-593-0003, ریڈیو پاکستان ٹورانٹو سی ایم آر 101.3 FM, میں آپ کو ہوسٹ دوست ارشد بھٹی ہوں.
7: اگر آپ اپنے فرینڈز اور فیملی کو کینیڈا بلانا چاہتے ہیں تو شہباز اکبر ان کی انتہائی پروفیشنل ٹیم آپ کو مکمل کنسلٹنسی فراہم کریں گے. اگر آپ ریفیوجی کلیم کرنا چاہتے ہیں یا امیگریشن ریفیوجی بورڈ میں کسی بھی قسم کے اپیل کرنا چاہتے ہیں, بزنس امیگریشن اپلائی کرنا ہو, اسکلڈ ورکر کلاس ہو, کینیڈین ایکسپیرینس کلاس, اسٹوڈنٹ ویزا یا سپر ویزا اپلائی کرنا چاہتے ہوں یا پھر فیملی اسپانسرشپ, تو ہماری ایکسپرٹ ٹیم آپ کی مکمل رہنمائی کرے گی. دو لوکیشن سے آپ کو سرو کرتے ہیں, ایسٹ میں مارکم اینڈ شیپرڈ, ویسٹ میں ہائی وے 10 اور اسٹیلز کا انٹرسیکشن. ابھی رابطہ کیجیے 416-855-9464. شہباز اکبر صاحب کے رابطے کے نمبر 416-855-9464. گرین سٹار امیگریشن.